श्रोताहरू, अब हामी अर्को एउटा कविता यहाँहरूलाई पस्कँदैछौँ। चियासँग कविता भित्र समेटिएका एउटा कविता छ भीम राईज्यूको, भाग्यवादको माके साङ्लोमा मेरो भाग्य। म जन्मदा कुनै बन्धन थिएन, म जन्मदा कुनै बन्धन थिएन, चिया चियाको रुन्ची आवाजमा एउटा उन्मुक्त खुला संसार, धरती फैलिएको आकाश जस्तै, खुला आकाशमा हावा उडेको बतास उस्तै, दौडिन सक्थेँ जति म दौडन्थेँ, उड्थेँ म जति उड्न सक्थेँ, जसरी उडेर हावा जस्तै पुग्न सक्छ, जसरी उडेर बादल जहीँ पुग्न सक्छ, अब त्यो मेरो बालपन कति स्वतन्त्र स्वच्छन्द गरे आनन्द थियो। समयलाई रोक्न सक्ने मेरो सामर्थ्य थिएन होइन, उमेरलाई छेक्न नसक्नु मेरो बलबुता होइन, समय र उमेरको चक्रव्यूहमा म जाकिँदै गएँ, परम्परागत पुरातन रीतिले मलाई बाँध्दै लगे, फैलिएको मेरो आकाश साँगुरिँदै गयो, हावासँगै उड्ने इच्छाहरू मुर्झाउँदै गए, दौडिने मेरा पाइलाहरू भासिँदै गए, र रूढिवादको सीमित घेराभित्र वैधानिक संस्थाहरूले बनाएको नियम कानुनभित्र र अदृश्य अस्पष्ट अलौकिक ईश्वरीय वरदान प्राप्त मेरो हस्तरेखा र ज्योतिषी बाले कुरिदिएको जन्म कुण्डलीमा मेरो भाग्य र भविष्य दाबिसन पुगे, मेरो भाग्य र भविष्य टाक्सिन पुगे। मैले प्राप्त गरेको डिग्रीको सर्टिफिकेटले मलाई श्रम गर्न सिकाएन, ठाडो बात सिकायो, मलाई पढाएको शिक्षाले सिप सिकाएन, कुरा गर्न सिकायो, मैले गफ हाँक्दा औधी जाने, ठुला कुरा गरेर ठालु पल्टिन जाने, अरूबाट आफूलाई सम्मानको अपेक्षा गरेँ, आफूले अरूलाई सम्मान गर्न जानिन, ठुला ठुला गफ चुट्न जाने, श्रम गर्न चटक्कै जानिन, कुराले त चिउरा नभिज्ने रहेछ, म साँच्चिकै पढन्ते बेरोजगार भएँ। भविष्यवाणी कोरिएको मेरो जन्मकुण्डलीमा, हस्तरेखाले डोर्याएको मेरो भाग्यरेखामा, छैठीको दिनमा भावीले लेखिदिएको मेरो खप्परमा, जीवनले आर्जन गर्ने धन सम्पत्तिका हिसाब किताब, मैले प्राप्त गर्ने शैक्षिक उपलब्धि र ज्ञान गुणका कुराहरू, मैले प्राप्त गर्ने मान सम्मान पदवी र अलङ्कारहरू, देश विदेश सैर गर्न पाउने सुन्दर अवसरहरू, प्रेम विवाह र सन्तानका सुख शैलहरू पिछट्टै राम्रा छन् भनेर खुटखुट पहिल्याएका हुन् ज्योतिषीवाले, तर खोइ भाग्यमा छ भनेर लडी लडी नआउने रहेछ त। मध्याह्नको हावा फिरिसकेपछि अझ भजौँ अझ भनौँ, दिन ढल्किएर घामले खुइ खुस पार्न लाग्दा फेरि पनि आफ्नो जीवनको भोगेका वास्तविक यथार्थतिर, आफ्नो जीवनले भोगेका वास्तविक यथार्थतिर राज्यको अनेक

शासन कुशासनले थिचिएर आफ्नो अनुहारतिर सामाजिक परिवेशमा जगडिएका अनेकन धारणाहरूतिर फर्किएर एउटा ठुलो ऐना अगाडि म ठिङ्ग उभिन्छु। ऐनाभित्र देखिने मेरा दृश्यहरू एकपछि अर्को क्रमशः घुमी जसरी फन फन घुमिरहन्छन्, कुमालेको चक्र घुमे जसरी कि दृश्यहरू झिरमिर झिरझिर झिरझिर सेतो कालो रङ्गमा एक मूर्त अमूर्त जस्तो जीवनका रङ्गहरूमा राजनीति घुसे जस्तै रूढिवाद र भाग्यवादमा जीवन अल्झिए जस्तै ईश्वरीय वरदानको लीला मानेर नेपथ्यबाट कसैले ज्ञानी जानी जानी खेलाए जस्तो भाग्यवादको माके साङ्लोमा फसाएको मेरो जस्तो थुप्रै थुप्रै अभागी भाग्यमानीहरूको म जन्मदा कुनै बन्धन थिएन च्या च्या च्याको रुन्ची आवाजमा। यो कविता थियो भीम रायजीको। यो सुन्दर कविता जो हाम्रो जीवनको यथार्थलाई जीवनका समस्याहरूलाई यो कविताले कविताको भाकामा बोलिरहेको छ।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र

0: यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
1: यसपछि अब हामी अर्को एकजनाको कविता कमला भण्डारी बरालको कविता छ, छोरी शिक्षित बनाऊ भन्ने यसको शीर्षक रहेको छ र यो शार्दूल विक्रीडित छन्दमा लेखिएको छ। अब म पढौँ है त, कस्तो रहेछ कविता। छोरी शिक्षित बनाऊ। छोरी हुन् गृहकी सुचालक जहाँ आदर्श की वाहक, त्यही घरमा सब मेला हुन्छ सँगै हो यो वाक्य हो शाश्वत। हाम्रो देश अझै पछि छ भरमा छोरी पढाउँ सनै, छोरीलाई बिगारने मूल जरा हो अन्धविश्वास नै। हो यो देश भ्रुकुटीको सुनिदिनुहोस् उत्तर दिँदै उत्तर तेरै चम्कने, सीताको ममता छ यो मुलुकमा दक्षिणमा लम्किने। यस्तो उच्च विराट राष्ट्रबीचमा दासत्वको कारण, छोरीलाई निचा गर्यो किन सक्रिन यो सम्झन। आमाकै भोल हो ठुली भइसके नानी नानी विचारौँ अब, राम्रो योग ठिटो विचार गराए बिहा गरौँला तब। बिग्रन्छन् यदि माइतै बसेरहे भन्दै हतारो हुँदा, साह्रै मूर्ख परेर जीवनसँगै आत्मा जल्यो सम्झँदा। छोरी चालक हुन् पढाऊ सबले यो राष्ट्र सम्कामुन, छोरी पालक हुन् अबुजन बनाऊ सद्भाव बर्साउन। हुन् पाङ्रा रथका दुवै जन भने छोरी ठगिए किन, हे बाबा अब सम्झनुहोस् यदि कुरा यी देशकी हुँदैन। हो आवश्यक ज्ञानको तर कठै धेरै बस्यो रे दिलो, सारा मानिस धेर मूर्ख भनिदा गिर्दै गएका तल। आफ्नो धर्म र संस्कृति सब बोले वैदेश शृङ्गारमा, हिँड्ने यी सब राष्ट्रघातकहरू के गर्दछन् चिन्तन। ठान्छन् उच्च बन्यो भने सहर यो उच्च बन्यो देश, त गाउँका पछि गर्दछन् गरेर हुन् यसले बढ्यो तिक्तता। सारा गाउँ छरेर ज्ञान मजुरा छोरे पढाउँ अरे, हाम्रो राष्ट्र हुँदैन उन्नत बुझौँ नारी पछाडि परे। हे बाबा महतारी अब बुझौँ छोरा र छोरी दुवै, आफ्नै सन्तति हुन् बुझेर यी कुरा शिक्षित बनाऊ सबै, आफ्नै कोक फुटेर।
2: Gentle reminder to all the Muslim listeners out there, for the prayer time for today, for the evening or the Isha prayer today, will be at 7:34 p.m.
3: Dua or supplication for the safety and well-being of His Majesty the Sultan and Yang Dipertuan of Brunei Darussalam.
4: Bismillahirrahmanirrahim.

0: BFBS Gorkha Radio。
1: तो पहिलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो। गोर्खा रेडियो।
2: श्रोताहरू, अब म अर्को एउटा कविता पस्कन गइराखेको छु। त यो कविता रविन कुमार रायज्यूले लेख्नु भएको हो। यो पनि चियासँग कविताको सन्दर्भमा प्रस्तुत भएको एउटा सुन्दर कविता छ। आमा मेरी आमा भन्ने शीर्षक यसको चाहिँ रहेको छ। त उहाँ लेख्नुहुन्छ यो कवितामा, परदेश भयो जाली आमा, परदेश भयो जाली आमा, तिम्रो कुख भयो खाली आमा, साउको ऋण बोकेर आएँ, घरको यादमा घर धर धरी रोएँ, आमा मेरी आमा। गाउँघरको याद भिसरी आउँछ, ती साथी सँगै के गर्दै बस्छ, दसैँ तिहार केही नभनी आँखाबाट आँसु रसाएर झर्छ, आमा मेरी आमा। साउको ऋण तिर्नु छ आमा, परदेश आएँ छोडेर घर, आफ्नो ख्याता गर्नु है आमा, आफ्नो ख्याल गर्नु है आमा, दुई वर्षपछि फर्किएर फर्कने छु म घर, आमा मेरी आमा। के गर्नु आमा यस्तै नै भयो, साउको ऋणले छुट्टी नै पार्यो, परदेश भयो जाली आमा, तिम्रो कुख भयो खाली आमा, आमा मेरी आमा। आमा मेरी आमा तिम्रो माया सम्झिँदा रोइरहन्छ मन, आमा मेरी आमा। देश परदेशले छुटायो, देश परदेशले छुटायो, बाँधिरहन्छ माया र बन्धन, आमा मेरी आमा। परदेश भयो जाली आमा, तिम्रो कुख भयो खाली आमा। यो कविता थियो रविन कुमार रायजीको आमा मेरी आमा भन्ने शीर्षकको। अब यो कवितापछि एउटा अर्को चाहिँ कविता मैले लिएको छु हातमा। त्यो कविता रहेको छ जीवनको यात्रा एक अस्तित्व भन्ने कविता, गद्य कविता रहेको छ। आकाश मौन प्रश्न जस्तै फैलिएको छ, आकाश मौन प्रश्न जस्तै फैलिएको छ, जहाँ शब्दहरू पुग्न सक्दैनन् तर विचारहरू अनन्तसम्म यात्रा गर्छन्। जुन इतिहासको आँखा जस्तै अँधारो युगमा त्यो झुल्किन्छ र मानिसका सपनामा आइदिन्छ उज्यालो अभिलाषा बनेर। बादलहरू अस्थिर सत्ताको प्रतीक आकाशमा घुमिरहन्छन् अनवरत, कहिले वर्षा बनेर झरिदिने अनन्तताको आँसु झैँ, त कहिले चट्याङको गर्जन बनिदिन्छ झिटो आश्वासन दिलाए झैँ। इन्द्रणी सङ्घर्षपछि जन्मिएको सम्भावनाको सौन्दर्य हो, जहाँ पीडा र सुन्दर आशा एकै रङ्गमा निस्मिसिएका हुन्छन्। खोलाहरू मानव जीवनका प्रारम्भ हुन्, साना कमजोर र निर्बल तर आफ्नै अनन्त लक्ष्य प्राप्तिमा बगिरहेका छन् निरन्तर। नदीहरू समयका धार हुन्, जो बाधा पन्छाउँदै अगाडि बढ्छन्, कुनै परिधि सीमा वा घेरोले रोकिन्न न त रोक्न सक्छ इतिहासको झुटो गौरवले। र समुद्र सभ्यताको अन्तिम प्रश्न, जहाँ सबै नदीहरू खोलाहरू इन्द्रिणी र बादल जुन अनि आकाशले आफ्ना सबै अहङ्कार त्यागेर एकाकार हुन्छन् समयसँगै, त्यही समुद्रको किनारमा उभिएर पर परस पर परदूर क्षितिसम्म एक तमासाले हेर्दै सुत्ने गर्दछु कल्पन्छु, मानिसको जीवन पनि आकाश झैँ फराकिलो जुन जस्तै उज्यालो, बादल झैँ गतिशील र इन्द्रिणी जस्तै रङ्गीन भएर खोलाबाट सुरु भई नदी बनेर समुद्रतर्फ बग्ने अस्तित्वको अनिवार्य यात्रा रहेछ। यसरी यो कवितामा कवि मनोज रायले जीवनको यात्रालाई आकाशसँग जुनसँग बादलसँग इन्द्रणी खोला र नदीहरूसँग तुलना गरेर एउटा जीवनको अस्तित्वको एउटा छुट्टै पनलाई यो कवितामा प्रस्तुत गर्नुभएको छ। यो कविता निकै राम्रो र मन छुने खालको मैले अनुभव गरेको छु। र अर्को एउटा चाहिँ मैले विश्वकर्मा मनु विश्वकर्माको यो कविता लिएको छु। म आरनमा भरभराइरहेको कोइला, यो बडो गजकको शीर्षक छ। म आरनमा भरभराइरहेको कोइला, मनु विश्वकर्मा। इगौँदेखि कचल्टिएको तिम्रो दिमागको भ्रममा हुर्किएको विकलाङ्ग मनरोगभित्र पर्ने एक अछुत हुँ म। इतिहासदेखि वर्तमानसम्मको हुरहुराउँदो कुरूप अनुहारमा कलङ्कित मान्छे हो मेरो पहिचान। मबाट मलाई नै खोसेर, मबाट मलाई नै अलग्याएर, मबाट मलाई नै अलमल्याएर मेरो पहिचानबाट वञ्चित मान्छे हुँ। मलाई थाहा छ म यो माटाको पहिलो सर्जक, राग सुर धुन गाई बजाएर नाचेँ, ठाउँ ठाउँमा खबर सुनाएँ मेरा शिल्पले। माटोलाई जोडेँ आँसु हाँसु र जीवनलाई उने, देशको खातिर कयौँ पटक बलिदान गरेँ, तै पनि कुरु पहिचान बोकेको मानिस हुँ म। आज पनि स्वतन्त्र भएर जीवनका चरण चरणको खुसी मिल्दैन, प्रेम गरेको न्युमा मर्नु मर्नुपर्छ, मन्दिर पसेकै न्युमा कुठिनुपर्छ, पानी छोएकै न्युमा काटिनुपर्छ। मेरा कला सिप आविष्कार उद्योगमा परिणत हुँदा तिम्रो पहिचान भयो उही सिप गर्नेमा, उही श्रम गर्नेमा। तिमी गर्दा तिमी उच म निच कसरी, तिमी छुत म अछुत कसरी, तिमी धनी म गरिब कसरी। अत्याचारको डगरभित्र नाहकमा जीवन फाल्न विवश पुर्खाको कसम, नयाँ युगमा उदाउँदो प्रभाती किरणको कसम। अब मेरा आँखा बन्द हुने छैनन्, मेरा ओठ कलेटी पर्ने छैनन्, मेरो कलम लेखिरहने छु। तिमीले जबरजस्ती लादेको पहिचान फ्याँकेर म मान्छे नभएसम्म, मलाई दमनको खागमा जन्मिएको अद्भुत मिसाइल नभन्नु, तुफानको हङ्कारमा पहि चम्किएको फुलुङ्गु भन्नु, मलाई आरनमनमा भरभराइरहेको कोइला भन्नु, मलाई आरनमा भरभराइरहेको कोइला भन्नु। यो कविता थियो मनु विश्वकर्माको, म आरनमा भरभराइरहेको कोइला भन्ने शीर्षक रहेको थियो। श्रोताहरू, अब अर्को एउटा कविता मैले दृष्टि श्रेष्ठ बहिनीको लिएको छु। उमेर जसले मलाई सिकायो भन्ने यो कविता रहेको छ। उहाँको कविताको शीर्षक छ उमेर जसले मलाई सिकायो। हाम्रो उमेर जब मनमा हजारौँ कुरा मिलिन्छन्, हाम्रो उमेर जब मनमा हजारौँ कुरा मिलिन्छन्, तर जिब्रोले ती सबै शब्दहरू सम्हाल्न सक्दैन, सबै कुराभित्रै थुनिन्छ अनि आँखामा नबोलिएका भावनाहरू चम्किन्छ। यो उमेर हाँसो जहाँ हाँसो र हाँसो एउटै अनुहारमा भेटिन्छ, सुख र पीडा एउटै मनमा मिसिन्छ। कसैले ठिक छ नि भन्छ, तर भित्रको चोट कसैले देख्दैन। कहिले काहीँ त लाग्छ सबैलाई खुसी राख्ने काममा, आफै कहाँ हराएको छु कि सानो कुराले पनि मन पोल्छ, शब्दहरू काँडो झैँ घोचिन्छ। यो उमेर जहाँ जतिले भन्छन् म ठुलो भइसकेँ, तर संसार भन्छ तिमी त बच्चा हौ, अनि त्यही बिचमा आफ्नो पहिचान खोज्दै भड्किन्छ मन। आमा भन्छन् बाहिर नजा, बाबा भन्छन् राम्रोसँग पढ, तर भित्रको स्वर भन्छ किन कसैको मेरो कुरा सुन्दैन। यो उमेर जहाँ रिस चाँडै उठ्छ तर बोल्ने शब्द भेटिँदैन, जहाँ आँसु सजिलै बग्छ तर कारण आफै बुझिँदैन। यो उमेर जुनले सिकाउँछ मौन रहँदा पनि धेरै कुरा भन्न सकिन्छ, पीडाभित्रै पनि मुस्कान खोज्न सकिन्छ। यो उमेर जहाँ गल्ती सिकाइ बन्छ, जहाँ आँसु साहस बन्छ, जहाँ हराएको आत्मविश्वास फेरि आफ्नो बाटो फेला पर्छ। र अन्त्यमा जब भोलि हामी फर्किएर हेर्छौँ यो सबै पीडा सुर डर सम्झिँदै भन्छौँ त्यो हाम्रो उमेर थियो जसले हामीलाई बलियो बनायो। श्रोताहरू यिनै विभिन्न श्रोता विभिन्न रचनाकारहरूको कवितासहित अब हामीले छुट्टी लिने बेला भएको छ। त हाम्रो यो दोभान साहित्यिक कार्यक्रमबाट आज हामीले यहाँहरूलाई विभिन्न रचनाकारहरूको रचना मूलत कविता हामीले प्रस्तुत गऱ्यौँ र आगामी दिनहरूमा पनि हामी यसै गरी यहाँहरूका रचनाहरू प्रस्तुत गर्नेछौँ। यहाँहरू पनि यो हाम्रो बिएफबिएस गोर्खा ब्रिटिस रेडियोमा जोडिन सक्नुहुन्छ, आफ्ना रचनाहरू पठाउन सक्नुहुन्छ र आफू प्रत्यक्ष टेलिफोनमा जोडिएर पनि आफ्ना रचना वाचन गरेर आफै सुनाउन सक्नुहुन्छ र आफ्नो आवाज नेपालमा मात्र होइन बेलायत क्यानाडा अमेरिका ब्रुनाई हङकङ सिङ्गापुर भारत जहाँ जहाँ नेपालीहरू अस्ट्रेलिया जहाँ जहाँ नेपालीहरू छरिएर रहेका छन् ती धेरै नेपालीहरूले यो ब्रिटिस गोर्खा रेडियोलाई आफ्नो प्यारो साथीको रूपमा लिने गरेका छन् र आफैसँग चाहिँ यसको चाहिँ मधुर ध्वनि यसका विभिन्न कार्यक्रमहरू सुन्ने गरेका छन्। तपाईँको आवाज संसारभरि छर्न चाहनुहुन्छ, तपाईँको आवाजबाट आफ्ना रचनाहरू संसारलाई सुनाउन चाहनुहुन्छ भने त यसै रेडियोबाट हामीसँग जोडिनुहोस् र हामी तपाईँको आवाजलाई संसारभरि फैलाउँछौँ तपाईँका रचनाका माध्यमबाट। यिनै विचारका साथ आज हामी यहाँहरूबाट बिदा लिन्छौँ। आजको दिन मङ्गलमय होस्, शुभ होस्, धन्यवाद।